0: si lobshik metso jomana markul chingmana tsumi mana si sikim chingmana metsok detena ngaz markul bazar la markul
1: era gatso sambayons kangare di jingtilene tson mektsona tabna ya markul chosetsona zere era gatso sambay
0: sam ju khama ngate dia tsola laz bintuk pananga dik dok yon se dik dok pana option sa sokul chana ngaman bekar so je bekar chana hang ju ngarande tsol bekar dok sena mana bapan ngare dan la shik war go shaduk sela sam sena ngaz ngata ta phul ngata skol be phila ngata hela sam sanga jingtilene nga sabji tasbindu sabzik tasena de sabzu ngata na cham chik sare ne de machar bananga bazala choma ker bananga ta tak chik pende yo mananga ta insan khush chine de
1: ona na kasa
0: khush ananga sam yalla ngya le duksine be karen de sabzi na ngata jada askena ngata yang sabzi badal chik khonsa zangen cha son sam de ma
1: marchis
0: do sam sene de tsos bindu jude so sananga kulya khoda sunur ta ni ot hunart an sananga dia ba sananga jak wa jak ngama na tak chin chi yong ma chor
1: marchis marchis chun ma yare dare ata betamet
0: dasan on chan mata be jung ari
1: yaras nan la jam shi ge pan ke yong sun mi kana dare jam shi
0: ge dasan man lo wa lo pan ke jo
1: marchis
0: nan la ngaz man ge salano ek kamai ban na dare do kamai be
1: marchis
0: nalek langa salang kamai chana katan dakhsal ngan do lak kamai chejo
1: marxis chana kato jang nan kamilas pu chom se frubaz bizlasta se sali ek lak rang si lak pe kayon cha chana ngata cham chi phan ke so hajo
0: shukur jo nga mana yang cha ker ba pi nga mana dakhsan khoda ne ma misha da nga mana chang me jo nga ngari kamai bacha kamai bacha ngari frubaz bizla shog birin kapirin frubaz biz eder chana yang che kere ha tanzer bi nga zarra chamet
1: marxis ana di chun mi kana nga ta di chi fan khe da ringa ti cham chi a chno mo rang sa khat khandun khar ga ba kris kore na ze chun ma nga te nyu chana ere odun la chi phrin chi zer chi zeret ki ere z matlab di choga dale ma duk pa di uni kana fan khe len na nga ti nang po la yar ge sa chamin do ga
0: ba shi jo nga de chno mo leng phrin pa di chok shi jo ngen me hesa po ra thu ma yot pi chi kana qadir ba se de ka khandun khar ga bol la churi ta se chun ma re tab na ताकि खोयां चक्कर बैठे जरूरत मिशा
1: मक्सिस
0: मिशा खोयां चक्कर बैठे यां जो सब्जी खोन दान खोयां हस्बैंड पोजाक्षी एक हर दो खोर लया ड्यूटी और नले शे चचा और ना जो सब्जी रिंची जाक्स संजर भी को जरूरत मिशा
1: अच्छा ना ना चाहे ना दरिंग आतंक बमाचाम शिखा जो गोस लक्षण गोसेद या यूली खोरी या लेंदेन चिकन यूंगे चाना दूध लचाम शिचाना रान दखूला चो मदद चिक चामिंद
0: दो मामा दचु मनो मदद यहाँ चंगा तामन के दिन गती महल्यानो इच्छी बच्चा न और चिक बच्चा यो न फंक्शन चिक यो न गता पार्टी का चचा न जुंगा दिन दे का जरूरत पे दे का चार गोशन गा पेनी तो जरूरत भी खो जरूरत मिशा ताइन की खोना चाम चिक न न यूलियानो गती न मनो महल्यानो पेनिंग नस दम चिन जाक्षी پک کر بچه میشه جو
1: باشی. یه روز ماست باقی از مارکوران چه سطح ما چنان مارکور یه نام نتو سام شیران دکه فنکیون گما یران سام چی فنکیون زری یران گت سوکشی دولت دی بزنس
0: باشی جو گما از کر بات پین مارکور پچوسه لالچوگا لالچوگا کره نگ لالچوگا از سو پیشوز خورشان نا دو گانته نونگا من ختم چاد پین ما میلوس باد پین دستان من اساس مارکور چی چو میچواد پین ما چون اونا هر بات پین دیگه نبرشانو नमन नमन खेरबा मारगोस पना डिमानी ओसे दखसा ना खरा लेनखाने मजु मारखुर
1: संसे
0: खंता जर छना दखसा यूट्यूब कंता सियोत तंसियत पना सुसा माना देस्ता खान सगस को पता संसे खोंग नंबर पर कांटेक्ट बसे खोंगा अदर हिसाब अंगस खो हमार कुछ से तमत मन फन के यो जु मन अरगेल संसे खुदाई में रसिका
1: बख्श जो मरकुरी कना यरे यरा खर्चा संसे दे गतम शेरा यों गो यों दो तमर कुल लगाता दान मार ना ओरिजिन ना दुन सख्त मार गो छना यरेस को मरकुरी क्वालिटी यंग अलग अलग चोता की सख्त سم چیک چیک چاته که څوک شي دیونی کنه ایره قیمت لن مثلا مرکور چې اورجن تاسو شو منه ما تمام چوت دو کوین دیمان حساب کې چاته یا یریز د څوک شي چاته که څوک شي ریټ بغه څوک شي تمام الګ الګ چاته ما
0: دیمان حساب چا جو کچې نه 15 5000 نه 15 5000 تمام کچې نه 12 5000 نه 12 5000 تمام 10 5000 تمام 100 نه 10 5000 تمام 90 سکس کورون لنه من 15 سو پچات
1: مرسیس
0: پندران سو چک پوچه جو خاچی گنا اورجین چی ماتون جو چی تانس چوستان چک تانس چوستان جون دولا چی تانس اورجین تانس یان چوستان مات باقی نز اورجین من چو من ماتون لوکل مارتون گی تون زر کانولا مار گی تانس چوستان مات دولا خورن قیمت جیوت
1: مرسیس جون اتا